0: کے تعلقات باہمی اعتماد اور مشترکہ ترقی پر استوار رہے ہیں، جبکہ آئندہ 50 سال جدت، پائیدار ترقی اور اجتماعی خوشحالی سے عبارت ہیں۔ مزید تفصیل ہماری نامہ نگار سے۔
1: اپنے دورے کے آخری دن جناب مودی نے وکٹوریا کے نواسکتی ونایاگر مندر کا دورہ کیا اور وہاں پوجا کی۔ وہاں انہوں نے بھارتی برادری کے ارکان سے بھی ملاقات کی۔ وزیر اعظم نے پیس پارک میں نذرانہ بھی پیش کیا۔ ایک سوشل میڈیا پوسٹ میں جناب مودی نے سیشلز کے 50ویں یوم آزادی کی تقریبات میں شرکت پر خوشی کا اظہار کیا۔ انہوں نے سیشلز کے صدر ڈاکٹر پیٹرک ہرمینی، حکومت اور عوام کا شکریہ بھی ادا کیا۔ سیشلز کی نیشنل اسمبلی کو خطاب کرنے والے وہ بھارت کے پہلے وزیر اعظم بن گئے ہیں۔ دورے کے دوران دونوں ملکوں کے مابین یو پی آئی، زراعت، جہاز رانی، خلائی تعاون، ملزمان کی حوالگی اور لائن آف کریڈٹ سمیت متعدد شعبوں میں مفاہمت ناموں پر دستخط کیے گئے۔ نیوز ڈیسک سے اردو خبروں کے لیے میں اصغر علی۔
0: سرمایہ کاری اور بنیادی ڈھانچے سے متعلق قومی فنڈ این آئی آئی ایف میں حکومت ہند کی مجموعی سرمایہ کاری اب 60,000 کروڑ روپے تک پہنچ گئی ہے۔ یہ اقدام ملک میں بنیادی ڈھانچے اور قومی اہمیت کے حامل دیگر شعبوں میں سرمایہ کاری کے لیے حکومت ہفتے مرکزی کابینہ نے مذکورہ فنڈ میں 30,000 کروڑ روپے کی اضافی سرمایہ کاری کی منظوری دی تھی تاکہ بنیادی ڈھانچے کے پروجیکٹوں میں سرمایہ کاری میں تیزی لائی جا سکے اور ملک میں گھریلو اور بین الاقوامی ادارہ جاتی سرمایہ کاروں کو راغب کیا جا سکے۔ وزارت خزانہ کے مطابق یہ اضافی رقم سرمایہ کاری اور بنیادی ڈھانچے سے متعلق قومی فنڈ این آئی آئی ایف کے بنیادی ڈھانچے پر مرکوز دوسرے فنڈ کے قیام کے لیے استعمال کی جائے گی، جو سابقہ اہم فنڈ کی جگہ لے گا۔ صنعتی پیداوار کے اشارے آئی آئی پی کے مطابق مئی 2026 کے دوران بھارت کی صنعتی پیداوار میں سالانہ بنیاد پر 5.1% کا اضافہ ہوا۔ اس سے قبل اپریل میں صنعتی پیداوار کی شرح نمو 4.9% تھی۔ مئی کے اعداد و شمار اپریل کے اعداد و شمار کے بعد جاری کیے گئے ہیں، جو کہ نئے بنیادی سال 2022-23 کے تحت اثر نو تشکیل شدہ آئی آئی پی سیریز کے پہلے رس وزن اور مختلف شعبوں کی زیادہ جامع شمولیت شامل ہے۔ یہ خبریں آکاشوانی سے نشر کی جا رہی ہیں۔ عوامی تحفظ اور سماجی مخالف سرگرمیوں کی روک تھام سے متعلق بل 2004 سے متعلق ترمیمی بل حمایت میں 176 ووٹ حاصل ہوئے، جبکہ مخالفت میں 41 ووٹ پڑے۔ وہیں 20 ارکان نے ووٹنگ میں حصہ نہیں لیا۔ اس بل کے تحت ایسے افراد کو جن کی سماج مخالف سرگرمیوں سے عوام کی سلامتی، امن و امان اور نظم و نسق کو خطرہ لاحق ہو سکتا ہو، انہیں احتیاطی طور پر زیادہ سے زیادہ 12 ماہ تک حراست میں رکھا جا سکتا ہے۔ حکومت کے مطابق اس قانون کا مقصد سماج دشمن عناصر کی سرگرمیوں پر قابو پانا، انہیں سخت سزا دینا اور ان کی سازشی منصوبہ بندی کو ناکام بنانا ہے۔ مرکزی وزیر داخلہ امیت شاہ کی موجودگی میں ہریانہ اور راجستھان کی حکومت نے آج نئی دلی میں جمنا آبی پروجیکٹ کی تعمیر اور اس پر عمل درآمد کے لیے ایک مفاہمت نامے پر دستخط کیے۔ اس موقع پر بات کرتے ہوئے جناب شاہ نے کہا کہ اس مفاہمت نامے سے ہریانہ اور راجستھان کے لوگوں کو تقریباً 3 دہائیوں سے درپیش پانی کے مسئلے کا حل ہو گیا ہے۔ انہوں نے کہا کہ یہ معاہدہ وزیراعظم نریندر مودی کے اصول مذاکرات کے ذریعے حل کی ایک بہترین مثال ہے۔ وزیر موصوف نے یہ بھی کہا کہ اس معاہدے کے تحت اگلے ماہ سے اکتوبر تک 3 زیر زمین پائپ لائنز کے ذریعے یمنا کنال سے راجستھان کو تقریباً 580 ملین کیوبک پانی مہیا کرایا جائے گا۔ انہوں نے کہا کہ ان پائپ لائن سے دونوں ریاستوں کے عوام کو پینے کا پانی مہیا ہو سکے گا۔ اس دوران جل شکتی کے وزیر سی آر پاٹل نے کہا کہ اس معاہدے کے تحت مانسون کے موسم میں راجستھان کے حصے کا پانی ہتھنی کنڈ بیراج سے ویسٹرن یمنا کنال کے نظام کے راستے بچھائی گئی زیر زمین پائپ لائن کے ذریعے فراہم کیا جائے گا۔
2: गुजरात से पश्चिमी यमुना शहर के माध्यम से भूमिगत पाइपलाइन द्वारा मानसून के दौरान राजस्थान को उसके हिस्से का जल उपलब्ध कराया जाएगा, जिससे चूरू, सीकर, झुंझुनू तथा राजस्थान के अन्य जल संकटग्रस्त क्षेत्रों को पेयजल की आवश्यकताओं की दीर्घकालिक पूर्ति सुनिश्चित होगी।
0: दिल्ली काबीना ने आज दिल्ली इलेक्ट्रिक व्हीकल ईवी पॉलिसी को मंजूरी दे दी है। अगले महीने की पहली तारीख से शुरू होने वाले 4 साल मरहलेवार रोल आउट के लिए मुकर्रर कसीर जैती फ्रेमवर्क 31 मार्च 2030 तक कौमी दारुल हुकूमत को मुकम्मल तौर पर कार्बन के सिफर इखराज की तरफ मुंतकिल करने के लिए 15,000 करोड़ रुपए के बड़े मालियाती अखराज का अहद करता है। वजीर दिफा राजनाथ सिंह ने आज नई दिल्ली में स्ट्रेटेजिक तहकीक और तरक्याती प्रोजेक्टों की कारकर्दगी, जवाबदेही और बरवक्त अमलावरी के लिए डीआरडीओ डीएफपी 2026 को मालियाती इख्तियारात का एक वफ़ जारी किया। इस मौके पर जनाब सिंह ने कहा कि डीएफपी 2026 दिफाई अफवाज में तहकीक और तरक्की के एक निजाम से निकलने वाले निजाम और उभरती हुई टेक्नोलॉजी की तेज तर पैदावार और शमूलियत में सहूलत फराहम करेगा। सेहत और खानदानी बहबूद की हुकूमत ने बुनियादी, सानवी और तीसरे दर्जे की तिब्बी सहूलती मराकज में तौसी करके मुल्क के सेहत निजाम को नुमाया तौर पर मजबूत किया है। नई दिल्ली में सेहत और खानदानी बहबूद की मरकजी काउंसिल की 16वीं कॉन्फ्रेंस से खिताब करते हुए जनाब नड्डा ने कहा कि शहरियों और सेहत निजाम के दरमियान राबते के पहले मरकज के तौर पर मुल्क भर में 1,86,000 आयुष्मान आरोग्य मंदिर कायम किए जा चुके हैं। कॉमर्स और सनत के वजीर पीयूष गोयल बरतानिया का अपना दौरा मुकम्मल करने के बाद यूनान के एथेंस में एक आला सतही भारतीय कारोबारी वफ्द की क्यादत कर रहे हैं। जनाब गोयल सरमायाकारी, सनत, भारत यूनान इक्तिसादी शराकतदारी को मजबूत करने पर तबादले ख्याल वजीर पीयूष गोयल बरतानिया का अपना दौरा मुकम्मल करने के बाद यूनान के एथेंस में एक आला सतही भारतीय कारोबारी वफ्द की क्यादत कर रहे हैं। जनाब गोयल ने आज यूनान के तरक्यात के वजीर टाकिस थियोडोरी काकोस से मुलाकात की। जनाब गोयल ने कहा कि उन्होंने वसी तर तजारत, सरमायाकारी, सनती तावुन और लचकदार सप्लाई चेन्स के जरिए भारत यूनान इक्तिसादी शराकतदारी को मजबूत करने पर तबादले ख्याल किया। अमरीका और ईरान ने एक दूसरे पर फौजी हमले को आर्जी तौर पर रोकने और आबनाए हुरमुस से तिजारती बहरी जहाजों की आमदोरफ्त दोबारा शुरू करने पर इत्तेफाक किया है। इस दौरान अमरीकी सदर डोनाल्ड ट्रंप ने ऐलान किया है कि दोनों ममालिक के दरमियान मुजाकिरात का एक नया दौर कल कतर की राजधानी दोहा में होगा। सदर ट्रंप ने सोशल मीडिया पर बताया कि ईरान ने मीटिंग की दरख्वास्त की थी और ये मीटिंग दोहा में होगी, ताहम उन्होंने मुजाकिरात के एजेंडे या दोनों ममालिक की नुमाइंदगी की सतह के बारे में मजीद तफसीलात फराहम नहीं की। ऑपरेशन एमिस्टेड के तहत जलजले के मुतासिर वेनेजुएला में तैनात भारतीय फौज का फील्ड अस्पताल मुकम्मल तौर पर फाल हो गया है। ये वेनेजुएला के लोगों को 24 घंटे मुफ्त तिब्बी खिदमात फराहम कर रहा है। वेनेजुएला में भारतीय सिफारतखाने ने कहा कि तजुर्बेकार डॉक्टरों पर मुश्तमिल भारतीय तिब्बी टीम ने कराकस में इंटरनेशनल ला रिंकोनाडा रेस्ट्रेक पर एक कैंप कायम किया है। उसने कहा कि मेडिकल कैंप अब मुकम्मल तौर पर काम कर रहा है और खिदमात 24 घंटे खुली रहती है। भारतीय महकमा मौसमियात IMD ने मुल्क के शिमाल मशरकी इलाकों, जैली हिमालयाई मगरबी बंगाल, बिहार, कोंकण, गोवा, महाराष्ट्र, कर्नाटक, केरला और माहे में कल शदीद बारिश के लिए ऑरेंज अलर्ट जारी किया है। IMD के मुताबिक अगले 2 रोज के दौरान उड़ीसा, झारखंड, उत्तर प्रदेश, उत्तराखंड, मध्य प्रदेश, विदर्भ, छत्तीसगढ़, तेलंगाना, तमिलनाडु, पुदुचेरी और कराईकल में भी शदीद बारिश होने का इम्कान है।

0: بھارتی خواتین کرکٹ ٹیم 2028 میں لاس اینجلس میں ہونے والے اولمپک کھیلوں میں کوالیفائی کرنے والی پہلی ٹیموں میں شامل ہو گئی ہے۔ تاہم مردوں کی ٹیم کو براہ راست کوالیفائی کرنے کے لیے رواں سال کے اختتام تک آئی سی سی کے مردوں کی ٹی ٹوینٹی کی رینکنگ میں ایشیا کی سب سے اعلیٰ درجے کی ٹیم بننا ہوگا۔ بین الاقوامی کرکٹ کونسل نے اس بات کی تصدیق کی ہے کہ بھارت، آسٹریلیا، برطانیہ اور جنوبی افریقہ نے لاس اینجلس 2028 اولمپک کھیلوں میں خواتین ٹی ٹوینٹی مقابلوں میں اپنی جگہ یقینی بنا لی ہے۔ یو ایس اوپن بیڈمنٹن میں بھارتی سرکردہ کھلاڑی کدامبی سری کانت مردوں کے سنگلز کے فائنل میں چینی تائپے کے سولی یانگ سے ہار گئے اور انہیں چاندی کے تمغے پر اکتفا کرنا پڑا۔ اس ہار میں بی ڈبلیو ایف کے خطاب کے لیے سری کانت کے انتظار کو اور بڑھا دیا ہے، کیونکہ انہوں نے 2017 میں بی ڈبلیو ایف سپر سیریز کے دوران فرینچ اوپن میں اپنا آخری بین الاقوامی خطاب جیتا تھا۔ آخر میں خاص خاص خبریں ایک بار پھر۔ صدر جمہوریہ دروپدی مرمو نے راشٹرپتی بھون میں منعقدہ دفاعی اعزازات کی تقریب میں بہادری کے اعزازات ادا کیے۔ وزیر اعظم نریندر مودی نے کہا کہ سیشلز کے ساتھ 50 سال پرانی شراکت داری اب جدت ترازی، پائیدار ترقی اور مشترکہ خوشحالی کے ذریعے مزید مستحکم ہوگی۔ وزیر اعظم سیشلز کا کامیاب دورہ مکمل کرنے کے بعد وطن واپس پہنچ گئے ہیں۔ مرکزی کابینہ نے ملک میں بنیادی ڈھانچے کی ترقی میں تیزی لانے کی خاطر سرمایہ کاری اور بنیادی ڈھانچے سے متعلق قومی فنڈ این آئی آئی ایف میں 30,000 کروڑ روپے کی اضافی سرمایہ کاری کی منظوری دی ہے۔ مغربی بنگال اسمبلی نے سماج مخالف سرگرمیوں پر قابو پانے کے لیے عوامی تحفظ اور سماج مخالف سرگرمیوں کی روک تھام سے متعلق بل کو منظوری دی۔
1: میں ہوں آپ کے ساتھ پریانکا اروڑا۔ سوکشم، لگھو اور مدھیم یعنی ایم ایس ایم ای کسی بھی دیش کی ارتھ ویوستھا کی مضبوط نیو ہوتے ہیں۔ वैश्विक अर्थव्यवस्था, रोजगार सृजन और नवाचार में छोटे व्यवसायों के महत्वपूर्ण योगदान को पहचानने और उन्हें बढ़ावा देने के लिए हाल ही में 27 जून को विश्व एमएसएमई दिवस मनाया गया। भारत की अगर बात करें तो कृषि के बाद रोजगार का दूसरा सबसे बड़ा स्रोत एमएसएमई क्षेत्र है। एमएसएमई न केवल रोजगार के लिए नए अवसर सृजित करते हैं बल्कि नवाचार को बढ़ावा देने, स्थानीय उद्योगों को सशक्त बनाने और आत्मनिर्भर भारत के संकल्प को गति देने में भी महत्वपूर्ण भूमिका निभा रहे हैं। आज जब हम भारत विकसित भारत 2047 की बात कर रहे हैं तो उसके लक्ष्य की ओर तेजी से बढ़ने की दिशा में एमएसएमई क्षेत्र की भूमिका और भी महत्वपूर्ण हो जाती है। आज पब्लिक स्पीक में हमने यही विषय चुना है, लघु व्यवसायों का विकास और उद्यमियों के लिए अवसर। इस पर चर्चा करने के लिए हमारे साथ स्टूडियो में है सूक्ष्म, लघु और मध्यम उद्यम मंत्रालय के अपर सचिव और विकास आयुक्त डॉक्टर रजनीश। आपका स्वागत है डॉक्टर रजनीश कार्यक्रम में।
2: धन्यवाद।
1: श्रोताओं, स्टूडियो की फोन लाइंस खुली हैं, आप भी अपने प्रश्न हमसे पूछ सकते हैं। स्टूडियो का नंबर है 2331-0481 या 2371-7117, 2371-7106 या 2331-4444। याद रखें, इससे पहले 011 जो दिल्ली का कोड है वो लगाना ना भूलें। व्हाट्सएप नंबर भी है 9289094044। और इसके अलावा आप जानते हैं ट्विटर हैंडल @AIRNewsAlerts पे भी #AskAIR के जरिए आप अपने सवाल पोस्ट कर सकते हैं। तो आगाज करते हैं आज के कार्यक्रम का। डॉक्टर रजनीश, भारत जैसे विशाल देश में हम देखते हैं कि शहरों की गलियों से लेकर गांवों तक बड़ी संख्या में छोटे छोटे उद्यम चल रहे हैं। बड़े उद्योगों की तुलना में इनका कितना महत्व है और एमएसएमई क्षेत्र का देश की अर्थव्यवस्था में क्या योगदान है?
2: प्रियंका जी, सूक्ष्म, लघु एवं मध्यम उद्यम जो हैं, ये हमारी आर्थिकी में 31% से ऊपर योगदान रखते हैं
1: जी।
2: और अगर हम मैन्युफैक्चरिंग की बात करें तो 35% से ऊपर इनका योगदान है। एक्सपोर्ट्स में 48% से ऊपर योगदान सूक्ष्म, लघु और मध्यम उद्यमों का है। सबसे बड़ी बात जो एमएसएमई की है वो जैसा आपने बताया कि एग्रीकल्चर के बाद लार्जेस्ट सोर्स ऑफ एम्प्लॉयमेंट एमएसएमईज हैं। इनफैक्ट हमारे यहाँ एमएसएमईज के माध्यम से 38 करोड़ से ऊपर